0: You're listening to
1: Bradford Asian Radio on 1413 AM.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed, so find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
7: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
6: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंड ट्रिपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
7: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
6: फर्स्ट चॉइस विंडोज एंड डोर्स यॉर्कशायर,
7: 106 लिस्टर हिल्स, ब्रैडफोर्ड, BD71JL।
6: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
7: 01274317644।
8: फॉर क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
7: आओ, असल सोने के जेवरात के लिए दुबई चले।
9: मगर दुबई का टिकट तो हमने लिया ही नहीं।
7: अरे पगली, अब दुबई ब्रैडफोर्ड में ही आ गई। जी हाँ, दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है।
9: झिलमिल करते कांटे, बालियां, कंगन, गले के हार, 22 और 24 कैरेट गोल्ड में तैयार।
7: टॉप क्वालिटी, बेहतरीन सर्विस, ओपन 7 डेज।
9: 30 वेटले हिल, ब्रैडफोर्ड, BD8 8NG। फोन 01274477257। दुबई ज्वेलर्स।
7: व्हाइट एबी रोड पर धमाके पे धमाका, पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ शोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक, आटा, चावल, दालें, मसाला जात, रोजाना ताज़ा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे, फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर, नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड, ब्रैडफोर्ड, BD8 8JL। बुखारी, पसंद आपकी और हमारी बुखारी।
10: दूल्हे का सेहरा सुहाना लगता है।
9: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रैडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
7: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रैडफोर्ड, BD8 8DR। टेलीफोन 07885 428 349। अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड्स रोड, ब्रैडफोर्ड।
9: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
7: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
9: खूबसूरत कारपेट्स, लेमिनेट, लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3 8DN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
11: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
7: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
11: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
7: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रैडफोर्ड, BD6 1DA। फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
12: राही है सब मंजिल तू, अकमल तू है, कामिल तू। 100 खुशियां उस पर कुर्बान, जिस हो जिस गम का हासिल तू। हर कश्ती का तू निगरान, सब मौजों का साहिल तू। सब आंखें तेरी मोहताज, हर मंजर में शामिल तू। सब दरवाजे खुलते जाएं, जिस जानिब हो माइल तू। सूरज में है धूप तेरी, हर तारे की है छिलमिल तू। जो भी जिस रास्ते से आए, सब रास्तों की मंजिल तू। हम ही तुझसे गाफिल हैं, कब है हमसे गाफिल तू। राही हैं सब मंजिल तू, अकमल तू है, कामिल तू। सब खुशियाँ उस पर कुर्बान, हो जिस गम का हासिल तू। हम ही तुझसे गाफिल हैं, کب ہے ہم سے غافل تو. معزز سامعین کرام, السلام علیکم. اس وقت آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشریات. 1413 AM پہ ڈیپ کے ذریعے یہ نشریات پہنچتی ہیں, اور آن لائن آپ ہماری نشریات سن پاتے ہیں www.bradfordasianradio.co.uk کے ذریعے, اور ساتھ ہی ساتھ اپنے فون پر ہمارے اسمارٹ ایپ کے ذریعے بھی آپ ہماری نشریات سن پاتے ہیں. آپ سے مخاطب ہے آپ کی میزبان عثمان اشفاق, پروگرام انتخاب کے ہمراہ, اور پر امید اور دعا گو کہ آپ جہاں کہیں بھی موجود ہیں بخیریت ہیں, شاد و آباد ہیں, اور یقیناً آپ بریڈفورڈ ایشین ریڈیو کی نشریات کے ساتھ ساتھ ہیں, یعنی کہ ہمارے بھی ساتھ ساتھ ہیں. تو سامعین کرام, آج کے پروگرام میں آپ کو کیا سننے کو ملے گا؟ جی بس آج کچھ خاص تو سننے کو نہیں ملے گا, معذرت چاہتے ہیں کیونکہ طبیعت کچھ ناساز ہے. آپ کو پتا ہے کہ موسم کا جادو بھی ہوتا ہے لیکن موسم کا اثر بھی ہوتا ہے, تو موسم کے اثرات سے کوئی کوئی ہی بچتا ہے. کبھی کوئی آ جاتا ہے اس لپیٹ میں, کبھی کوئی اس لپیٹ میں آ جاتا ہے, لیکن ہر کسی کو اس کا سامنا کرنا پڑتا ہے. اچھی بات ہوتی ہے یہ, موسم کا اثر بھی ہونا چاہیے, صرف اس کا جادو ہی نہیں چلنا چاہیے. تو بہرحال امید یہ رکھتے ہیں اور دعا بھی کرتے ہیں کہ آپ جہاں ہیں آپ بخیریت ہیں, اور اللہ تعالیٰ آپ کو صحت و سلامتی کے ساتھ اپنی عافیت میں, اپنی حفاظت میں رکھے, آمین. جی ہاں, تو آج آپ سنیں گے ملے جلے گیت خوبصورت سے. ہاں, کوئی فرمائش کرنا چاہیں, کوئی ڈیڈیکیشن ہے تو آپ پروگرام میں شامل ہو سکتے ہیں. ہمارے اسٹوڈیوز کا نمبر آپ جانتے ہی ہیں, 01274306677, 01274306677, اس نمبر کے ذریعے آپ پروگرام میں شامل ہو سکتے ہیں, اپنی ڈیڈیکیشنز یا اپنی فرمائش ہم تک پہنچا سکتے ہیں. ہم آپ کے لیے پوری کوشش کریں گے کہ اس کو لگایا جائے. تو آج باتیں تو شاید کم ہی ہوں, ویسے جو سلسلہ ہوتا ہے ہم نے گزشتہ ہفتے سے ہی شروع کیا تھا, حروف تہجی سے چند الفاظ کا ذخیرہ آپ تک پہنچانے کے لیے, آپ سے سیکھنے کے لیے, اور دوسرا جو الطاف فاطمہ کا ناول ہے دستک نہ دو. تو آج دستک نہیں دی جائے گی, آج آپ وہ سلسلہ نہیں سن پائیں گے. جیسا کہ ہم نے بتایا کہ گلا اتنی اجازت نہیں دیتا کہ بہت زیادہ بات چیت کی جائے, تو آج بس بیک ٹو بیک سانگز, اچھے اچھے گیت ہم آپ کو سنوائیں گے, اور آپ کی جو فرمائش ہوگی اسے پورا کریں گے. ٹھیک ہے, تو چلیے آج پہلے گیت کی جانب چلتے ہیں, امید کرتے ہیں آپ اسے پسند کریں گے. جی گیت تو شاید چل نہیں رہا, اب کیا وجہ ہے اس کی, دیکھتے ہیں کہ کیوں اس کی آواز نہیں آ رہی.

0: जी जिंदगी बन गए हो तुम, बहुत ही खूबसूरत गीत आप समाप्त कर रहे थे। इस दौरान जनाब तशरीफ ला चुके हैं हमारे इस खुसूसी मेहमान जनाब भाई शकील साहब, तो इस गीतों के सिलसिले को यहीं रोकते हैं और उनको ऑन एयर लेके आते हैं और तालियों की गूंज में उन्हें खुश आमदीद कहते हैं। अस्सलाम वालेकुम।
1: जी वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
0: कैसे हैं जी भाई शकील साहब?
1: जी अल्लाह मेहरबानी शुक्र है, सब ठीक है, आप सुनाए ठीक हैं?
0: अल्हम्दुलिल्लाह जी, शुक्र अल्लाह का।
1: तमाम सुनने वालों को मैं तरफ से अस्सलाम वालेकुम।
0: वालेकुम सलाम साहब की तरफ से।
1: चौधरी साहब सुन रहे हैं, चौधरी मुजफ्फर साहब है, जहांगीर भाई, आसिफ रियासत है, इकबाल भाई, तारिक भट्ट है, नवीद भाई हैं, और भी जितने सुनने वाले हैं सबको मैं तरफ से अस्सलाम वालेकुम।
0: वालेकुम सलाम साहब की तरफ
1: से। मैं एक पंजाबी की सुना देता हूँ अभी अगर टाइम है आपके पास।
0: जी
1: ये एक नई मोहम्मद है, उन्होंने लिखा है
0: जी
1: पंजाबी रीम विच हयाती आके बंदिया किन्ने पैर पसारे नी।
0: वाह वाह वाह वाह।
1: विच हयाती आके बंदिया किन्ने पैर पसारे नी, जानदा से इत्थे सारे झूठे सांझ सहारे ने।
0: हाय हाय हाय हाय वाह वाह बहुत खूब।
1: अपने देश नू मुड़ना पैंदा उस दे एक बुलावे थे। अपने देश नू मुड़ना पैंदा उस दे एक बुलावे थे, मिट्टी देश पुतले पुतले पल्ले जिन्ने सा उधारे ने।
0: वाह वाह वाह वाह बहुत खूब।
1: बुझे हुए अंगारे सजना दूरों इन जगदे ने, अखां दा एतबार गवाया हाथ भी अपने साड़े ने।
0: वाह।
1: बोता मान मुसीबत बन के रोग वलड़े लांदा है।
0: बेशक बेशक।
1: बोता मान मुसीबत बन के रोग वलड़े लांदा है, नजरां फेर तमाशा वेखण जेड़े जान तू प्यारे ने।
0: वाह वाह वाह वाह बहुत खूब।
1: गूढ़ी रम हयाती वाली पाप लेखे लुटती है।
0: वाह।
1: चोखे सा असामी इथे इक्की करके हारे ने।
0: वाह बहुत
1: खूब। आख्या नहीं सी दिल दा लाना डाढ़ा भैड़ा हुंदा है। आख्या नहीं सी दिल दा लाना डाढ़ा भैड़ा हुंदा है, इत्थे एवें कह जांदे ने जेड़े माल उसारे ने।
0: आहा बेशक वाह जी वाह।
1: कहंदे ने जिथे प्यार दा डेरा होवे अकल पनावा मंगदी है।
0: हाय हाय। जिसे प्यार दा डेरा होवे अकल पनावा मंगदी है। वाह।
1: जिथे प्यार दा डेरा होवे अकल पनावा मंगदी है, मिंटू पहलो भुलन सारे जिन्ने सोच विचारे ने।
0: हाय हाय हाय वाह वाह वाह वाह।
1: पीछे जाती आ के बंदे किन्ने पैर सारे ने।
0: हाय हाय।
1: जान दा विसा इत्थे सारे झूठ सांझ सहारे ने।
0: वाह वाह वाह बहुत खूब बहुत खूब। कमाल जी कमाल कर दिया जी कमाल है।
1: टाइम है तो चल दो मिनट में एक छोटी है आवाज साबित से
0: जी।
1: वो कहते हैं टूट जाने में खिलौने की तरह होता है, आदमी इश्क में बच्चों की तरह आता है।
0: अच्छा।
1: इसलिए मुझको पसंद आता है सहरा का सकूत, उसका नशा तेरी बातों की तरह होता है।
0: हाय हाय। उसका नशा तेरी बातों की तरह होता है। वाह।
1: जिससे बनता हो तो अलग वही जालिम पहले, गैर होता है ना अपनों की तरह होता है।
0: हाय हाय हाय वाह वाह।
1: बस यही देखने को जागते हैं शहर के लोग, आसमां कब तेरी आंखों की तरह होता है।
0: हाय हाय हाय। आसमां कब तेरी आंखों की तरह होता है। वाह वाह बहुत खूब।
1: उससे कहना वो सावन में ना घर से निकले।
0: उससे कहना वो सावन में ना घर से निकले।
1: इश्क का सांपों की तरह होता है।
0: हाय हाय हाय हाय वाह वाह बहुत खूब।
1: तो आखिरी शेर कहने में उसकी आंखों में उमड़ आते हैं आंसू ताविश। उसकी आंखों में उमड़ आते हैं आंसू ताविश, वो जुदा चाहने वालों की तरह होता है।
0: वाह वाह वाह वाह बहुत खूब।
1: तो ठीक है फिर।
0: बड़ी मेहरबानी जी, बहुत शुक्रिया भाई शकील साहब तशरीफ लाने का, बहुत जबरदस्त आज तो कमाल कर दिया, एक से बढ़कर एक कमाल जी। जनाब तालियों गूंज में अलविदा कहते हैं आपको, बहुत बहुत शुक्रिया तशरीफ लाने का, टाइम निकालने का, बड़ी मेहरबानी जी। ये थे भाई शकील साहब, ब्रेक देख रहे थे कि ब्रेक के टाइम भी कवर हो गया और कलाम भी सुनने को मिल गया, एकदम जबरदस्त पंजाबी। देखा ना दोनों रंग में, मैं तो कहता हूं भाई शकील साहब किसी भी महफल में हर रंग में बोलने वाले बंदे हैं। महफलों में किसी موضوع پر شعر و شاعری پر پنجابی ہو اردو ہو جب بھی آتے ہیں کمال کرتے ہیں اور لطف آ جاتا ہے یقین مانے یہ تالیاں ایک دفعہ پھر میں نے بجائی ہیں کہ مزہ آ جاتا ہے تو چودھری مظفر صاحب آپ کا بھی بہت شکریہ آپ نے بھی بھائی شکیل کو سنا اور ایسے ہی آپ یاد کرواتے رہتے ہیں کہتے ہیں کہ چودھری مظفر صاحب نے کہا تھا کہ پروگرام چل رہا ہے تو آپ بھی تشریف لائیں تو بہت شکریہ بھائی مظفر صاحب آپ یہ میں اکثر کہتا ہوں چودھری مظفر صاحب جو ہے نا وہ ہیں جو کیمرے کے پیچھے باندھے کام کرتے ہیں نا ایک آگے گفتگو کر رہے ہوتے ہیں پروگرام کرتے ہیں یہ کیمرے کے پیچھے کام کرنے والے جو ان کا نام کبھی بھی لیتے ہیں لوگ کہ وہ جو پیچھے بیٹھے ہیں کیمرے کے پیچھے جو ویڈیو بنا رہے ہیں ہماری تو یہ چودھری مظفر صاحب ہمارے پورے پروگرام کو جو ہے نا آپریٹ کر رہے ہوتے ہیں وقت ہوا چاہتا ہے کمرشل بریک کا ملتے اسے پار
2: Advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
3: اوف اتنی پیاری پیاری کھڑکیاں اور دروازے کیا ہی چوائس ہے آپ کا
4: یہ چوائس ہمارا نہیں یہ تو کمال ہے فرسٹ چوائس ونڈوز یورکشائر کا
3: جو کہ پائیدار مضبوط خوبصورت ڈبل انٹرپل گلیز ونڈوز اینڈ ڈورز کے علاوہ کمپوزٹ ڈور سے آپ کے گھروں کو چار چاند لگاتے ہیں
4: اور پراپرٹی ویلیو بڑھاتے ہیں
3: فرسٹ چوائس
4: 106 لسٹر ہلز بریڈ فورڈ BD71JL
3: گھروں کی خوبصورتی اور حفاظت بڑھائیے آج ہی فرسٹ چوائس کا نمبر ملائیے
4: 01274317644
5: کوالٹی ویلیو اسٹائل اینڈ سیکورٹی یور نمبر ون چوائس فرسٹ چوائس ونڈوز یورکشائر
6: Sheffield Mela CIC presents DeciFest Sheffield Mela 2026. Join us at Firth Park, Sheffield on Sunday, 2nd of August from 12 to 8pm. A family fun day for the whole family with funfair, food stalls and Mela shopping. Featuring live performances from Lamba Husseinpuri, H. Dami, Ramit Sandhu, Summer Blake and much, much more. Sunday, 2nd of August at Firth Park, Sheffield. We'll see you there.
4: آؤ اصل سونے کے زیورات کے لیے دبئی چلے
7: مگر دبئی کا ٹکٹ تو ہم نے لیا ہی نہیں
4: ارے پگلی اب دبئی بریڈ فورڈ میں ہی آ گئی جی ہاں دبئی جیولرز نے وائٹ ابی روڈ پر پیٹرول اسٹیشن کے پاس خوبصورت زیورات کا شاندار شو روم کھول دیا ہے
7: جی مل کرتے کانٹے بالیاں کنگن گلے کے ہار 22 اور 24 کیرٹ گولڈ میں تیار
4: ٹاپ کوالٹی بہترین سروس اوپن 7 days
7: 30 ویٹلی ہل بریڈ فورڈ BD8 8NG 4012744772577 دبئی جیولرز
4: وائٹ ایبی روڈ پر دھماکے پہ دھماکہ پیٹرول اسٹیشن کے بعد اب پیشے خدمت ہے بخاری سپر سٹور جس کی سستی قیمتوں کا ہے ہر طرف چور ہول سیل پرائسز ڈائریکٹ ٹو دا پبلک آٹا چاول دالیں مسالہ جات روزانہ تازہ سبزیاں اور پھل فروٹ حلال گوشت اور چوزے فیملی ماحول میں ایک ہی چھت تلے ہر شے ملے بچیے ادھر ادھر کی خواری سے شاپنگ کیجیے ساری بخاری سے بخاری سپر سٹور نیکسٹ ٹو دلہن بوٹیک وائٹ ایبی روڈ بریڈ فورڈ BD8 8JL بخاری پسند آپ کی اور ہماری بخاری
8: دولہے کا سہرا سہانا لگتا ہے
7: ارے دلہا جب شیروانی ملان دلہا ہاؤس کی پہنے گا تو سب کچھ ہی سہانا لگے گا ملان کی شیروانی شلوار قمیض ویسٹ کوٹ پرنس کوٹ صرف 3 دن میں آرڈر پر تیار کیے جاتے ہیں مردانہ ملبوسات کا بریڈ فورڈ کا منفرد مرکز جن کے لباس عام سے دلہے کو شہزادہ بنا دے
4: ملان دلہا ہاؤس 8183 وائٹ ایبی روڈ بریڈ فورڈ BD8 8GR ٹیلیفون 07885428349 ادر برانچ مغل ایمپوریم 1304 لیڈز روڈ بریڈ فورڈ
7: سنیے جیسا بھابھی نے کارپیٹ ڈلوایا ہے ہم بھی بالکل ویسا ہی ڈلوائیں گے
4: تمہیں پتا ہے بھابھی نے وہ بھی اس کارپیٹ کی اسپیشل آفر کا فائدہ اٹھایا ہے جہاں کارپیٹ فرام اونلی 299 پر اسکوائر یارڈ دیوان بیڈز فرام اونلی 99 pounds
7: خوبصورت کارپیٹس لیمینیٹ لائنو اور وہ بھی فری میجرنگ فری کوٹنگ اور فری ڈلیوری کے ساتھ بوبیز کارپیٹس لسٹڈ ڈائٹ ٹریفک لائٹس اولڈ مسٹر ویلیو بلڈنگ BD3 ADN بوبی آئیے بھابھی لائیے اور دیدا زیب کارپیٹ سے گھر سجائیے نمبر ملائیے 07414260078
9: روایتی کھانوں سے ہٹ کر آج کسی نئی جگہ جانے کو جی چاہ رہا ہے
4: تو کھل کر کیوں نہیں کہتی کہ آج بیلز جانے کا ارادہ ہے
9: جی ہاں بیلز جہاں فش اینڈ چپس برگرز فل انگلش بریک فاسٹ فریش کیکس اینڈ میکرونز
4: اور اس کے ساتھ ساتھ خوبصورت ماحول میں لائیو پیانو سے لطف اٹھائیے آج ہی تشریف لائیے اوپن 7 days بیلز سی روم 46 رولی ایونیو بریڈ فورڈ BD6 1DA فون 01274306567 بیہائنڈ شیل پیٹرول اسٹیشن
10: حساب عمر کا اتنا سا گوشوارہ ہے تمہیں نکال کے دیکھا تو سب خسارہ ہے میں موتریز بھی اکاؤنٹنٹ جی ہاں چھوٹے سے چھوٹے ٹیکسی اکاؤنٹ سے لے کر بڑی سے بڑی کمپنی کے اکاؤنٹ بنوانے کے لیے قابل اعتماد نام میں موتریز بھی اکاؤنٹنٹ آڈیٹ اینڈ اکاؤنٹنسی ٹیکسیشن وی اے ٹی بک کیپنگ پے رول فنڈریزنگ کمپنی فارمیشن مارگیجز اکاؤنٹس کے کسی بھی مسئلے کے لیے نہ ہو پریشان کیونکہ آپ کی مشکل کریں گے آسان میں موتریز بھی چارٹرڈ سرٹیفائڈ اکاؤنٹنٹ میں موتریز بھی گریٹ ہاٹن روڈ آن بریڈفورڈ 424453
11: You're listening to Bradford Asian Radio on 14:13 AM.
12: आपके दिलों में रस खोलने वाली सदाएं दिल नवाज
13: सदाबहार मौसीकी के भूले बिसरे साज
12: कम्युनिटी की पूरा सर आवाज
13: हर वक्त आपके संग आपका दम साज
14: ब्रेडफोर्ड एशियन रेडियो मीडियम वेव 14:13 AM ब्रेडफोर्ड एशियन रेडियो

0: سامن آفٹر بریک کا ہم آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں, اور ساتھ ہی مہمان تشریف لا چکے ہیں, گیت تو یہیں رکے چلتے رہتے ہیں, یہیں روکیں گے, اور جناب نوید رانا صاحب تشریف لا چکے ہیں سوئٹزرلینڈ سے, انہیں تالیوں کی گونج میں خوش آمدید کہتے ہیں. السلام علیکم.
1: ہاں جی, وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. محبوب الہی بھائی
0: کیسے ہیں جی؟ بھائی رن صاحب, آپ
1: جی اللہ کا شکر ہے, بالکل ٹھیک ٹھاک. آپ سنائیے, سب خیریت ہے؟
0: الحمدللہ, شکر اللہ کا.
1: آج تو سرپرائز ہو گیا, میں سمجھا تھا شاید آپ کا شو نہیں ہے.
0: جی
1: تو میں ذرا لیٹ سننا شروع کیا, مجھے لگا تھا شو نہیں ہے آج.
0: نہیں نہیں, یہ ایک ہی تو ادھر کرتا ہوں میں پروگرام, کبھی کبھی کوئی شو ہو جاتا ہے جو طبیعت خراب ہو جائے تو کبھی چھٹی کرتے, نہیں تو ایک روٹین کے مطابق شامل ہو جاتے ہیں پروگرام کرتے ہیں.
1: چلیں, سلام میرا اپنا شکیل بھائی کو بھی, چورک سار صاحب اور تمام دوستوں کو, رفت عباس بھائی کو.
0: آج تو بھائی شکیل نے پنجابی بھی سائی بہت زبردست. بھائی رانا صاحب آپ مس کر گئے.
1: چلے کوئی بات نہیں, چاہے ان کا کلام واقعی منتخب کمال ہوتا ہے.
0: جی
1: تو خاص ان کے ساتھ کرتے ہیں. اقبال عظیم صاحب لکھنے والے,
0: جی
1: کہتے ہیں کہ پرستش اس کی فطرت ہے, یہ دیوانہ نہ بدلے گا. پرستش اس کی فطرت ہے, یہ دیوانہ نہ بدلے گا, چراغوں کے بدل جانے سے پروانہ نہ بدلے گا.
0: چراغوں سے بدل جانے سے پروانہ نہ بدلے گا. واہ واہ, بہت خوب, بہت خوب.
1: اور بدلنا ہے تو رندوں سے کہو اپنا چلن بدلیں.
0: آئے ہائے واہ.
1: بدلنا ہے تو رندوں سے کہو اپنا چلن بدلیں, فقط ساقی بدل جانے سے میخانہ نہ بدلے گا.
0: نہ بدلے گا. واہ واہ واہ واہ, بہت خوب, بہت خوب,
1: شکریہ. اور جو ممکن ہو تو سچ مچ کے اجالے ڈھونڈ کر لاؤ. محبوب بھائی, جو ممکن ہو تو سچ مچ کے اجالے ڈھونڈ کر لاؤ, چراغ مزمحل کی زو سے غم خانہ نہ بدلے گا.
0: واہ واہ واہ واہ, بہت خوب.
1: اور کمی ہے اس میں کرداروں کی, مقصد کی, تاثر کی. کمی ہے اس میں کرداروں کی, مقصد کی, تاثر کی, فقط سرخی بدل جانے سے افسانہ نہ بدلے گا.
0: واہ واہ, فقط سرخی بدلنے سے افسانہ نہیں بدلے گا. واہ, بہت خوب,
1: شکریہ. اور سروں پر تاج رکھ لینے کو سلطانی نہیں کہتے.
0: واہ.
1: سروں پر تاج رکھ لینے کو سلطانی نہیں کہتے, نہ بدلا ہے یہ اندازے گدایانہ نہ بدلے گا.
0: واہ واہ واہ واہ, بہت خوب,
1: شکریہ. اور دلوں کی تیرگی کا کچھ کرو اے اہل کاشانہ. دلوں کی تیرگی کا کچھ کرو اے اہل کاشانہ, فقط جشن چراغاں سے یہ کاشانہ نہ بدلے گا.
0: واہ واہ واہ واہ واہ, بہت خوب.
1: بہت شکریہ. اور آج سیف الدین سیف صاحب کی غزل سنائی رفت بھائی نے, تو انہی کے چند اشعار میرے سامنے ہیں, آپ کی نظر کرتا ہوں. اس پہ ایک گیت اس طرح کا بھی ہے, رفیع محمد رفیع صاحب کا گایا ہوا. ہم کو تو گردش حالات پہ رونا آیا. ہم کو تو گردش حالات پہ رونا آیا, رونے والے تجھے کس بات پہ رونا آیا.
0: واہ واہ, بہت خوب.
1: اور کیسے جیتے ہیں یہ, کس طرح جیے جاتے ہیں. اہل دل کی بسر اوقات پہ رونا آیا.
0: واہ واہ واہ واہ, بہت خوب,
1: شکریہ. اور جی نہیں, آپ سے کیا مجھ کو شکایت ہوگی. شعر سنیں.
0: جی
1: نہیں, آپ سے کیا مجھ کو شکایت ہوگی, ہاں مجھے تلخی حالات پہ رونا آیا.
0: ہاں مجھے تلخی حالات پہ رونا آیا. واہ.
1: اور جس مغرور کا یہ رنگ بھی دیکھا, حسن مغرور کا یہ رنگ بھی دیکھا, آخر ان کو بھی کسی بات پہ رونا آیا.
0: واہ واہ, بہت خوب.
1: اور کیسے مرمر کے گزاری ہے تمہیں کیا معلوم.
0: واہ.
1: کیسے مرمر کے گزاری ہے تمہیں کیا معلوم, رات بھر تاروں بھری رات پہ رونا آیا.
0: رات بھر تاروں بھری رات پہ رونا آیا. واہ واہ واہ, بہت خوب,
1: شکریہ. اور کتنے بےتاب تھے رمجھم میں پیئیں گے لیکن, آئی برسات تو برسات پہ رونا آیا. پر حسن نے اپنی جفاؤں پہ بہائے آنسو. حسن نے اپنی جفاؤں پہ بہائے آنسو, عشق کو اپنی شکایات پہ رونا آیا.
0: عشق کو اپنی شکایات پہ رونا آیا. واہ, بہت خوب, بہت خوب.
1: اور کتنے انجان ہیں کیا سادگی سے پوچھتے ہیں.
0: hmm.
1: کتنے انجان ہیں کیا سادگی سے پوچھتے ہیں, कहिए क्या मेरी किसी बात पे रोना आया।
0: हाय वाह वाह वाह वाह बहुत।
1: और अव्वल अव्वल तो हमें एक आह निकल जाती थी। ना अव्वल अव्वल तो बस एक आह निकल जाती थी, आखिर आखिर तो मुलाकात पे रोना आया। और मक्ता लिखते हैं सैफुद्दीन सैफ साहब के, सैफ ये दिन तो कयामत की तरह गुजरा है। सैफ ये दिन तो कयामत की तरह गुजरा है, जाने क्या बात थी हर बात पे रोना है।
0: वाह वाह वाह वाह बहुत खूब बहुत खूब।
1: जी हमको तो गर्दिश हालात पे रोना वाह है, रोने वाले तुझे किस बात पे
0: किस बात पे रोना है। बहुत खूब।
1: वो गीत कुछ ऐसा ना, कभी खुद पे कभी हालात पे रोना आया, बात निकली तो हर एक बात पे रोना आया। मुझे लगता है इसी की तज़मीम है या कुछ।
0: हाँ, वो शायरी में थोड़े से लेके फिर गिरा लगा के वो जो गीत को बनाते हैं ना फिर।
1: जी मुझे लगता है क्योंकि असल तो ये कलाम देखे ना तवील है और एक इसी वजन में।
0: जी जी जबरदस्त।
1: तो बहुत शुक्रिया,
0: बड़ी मेहरबानी जी भाई राणा नवी साहब तशरीफ लाने का और टाइम देने का बहुत शुक्रिया। तालियों की गूंज में हम आपको अलविदा कहते हैं।
1: बहुत बड़ी मेहरबानी आपकी। अपना ख्याल रखिए, दुआ में आइए। अल्लाह हाफिज।
0: अल्लाह हाफिज जी। अल्लाह हाफिज।
1: अल्लाह हाफिज।
0: जनाब ये थे राणा नवी साहब, स्विट्जरलैंड से तशरीफ लाए और माशाल्लाह बिल्कुल प्रोग्राम एंड था लेकिन उन्होंने अपना टाइम कीमती टाइम निकाल के तशरीफ लाए। तो आपने सुना बहुत ही ज़बरदस्त, शायरी भी करते हैं और गीत भी गाते हैं और ऐसे ही हमारी महफिलों को चार चांद लगाते हैं जब भी तशरीफ लाते हैं। और सामने इसी के साथ ये आखिरी गीत होगा और उसके साथ हम आपसे इजाज़त चाहेंगे और टाइम बिल्कुल ख़त्म हो गया प्रोग्राम का। इसी गीत के साथ इसी बात पर आपसे इजाज़त चाहेंगे। इस दुनिया कायनात में सबसे हसीन चांद है और उसमें भी दाग है मुकम्मल सिर्फ हमारे रब की और उसके महबूब की ज़ात है। इंसान खताकार है, उन्हीं में से हम भी एक हैं। दौरान प्रोग्राम हमसे भी कोई गलती गताही हो गई हो तो उम्मीद करते हैं आप अपना समझ के हमें माफ़ कर देंगे। अल्लाह ताला माफ़ करने वालों को बहुत पसंद करता है। इस उम्मीद के साथ आपसे इजाज़त चाहेंगे। अल्लाह ताला हमारे लिए आसानियाँ पैदा करे इस जहाँ में और अगले जहाँ में भी। और इस दुआ के साथ कि आप खुश रहें, आबाद रहें, फूलों की तरह खिलते रहें और मुस्कुराते रहें। अपने प्रेजेंटर, अपने साथी, अपने दोस्त, अपने भाई महबूब इलाही को दीजिए इजाजत हमारी तरफ से। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू और हम सब का अल्लाह निगहबान।